0: म्हजे आकाशवाणीले निजवाद निमे जुतोत चिकतंस करमांगा चुछादू कासता तो चोचा भी किस तिंगने आकाशवाणी दिल्ली ने स्मुल्ला उर्दू ना नचुल चुचोत निसे का मिड डे न्यूज तंग निस्तंस कर्मचोए का दोपहर समाचार सनाचात
1: आदाब, ये आकाशवाणी है खबरों के साथ, मैं हबीबुर रहमान। यूरो बैंक ने यूनान से भारत रुकूमात की मुंतकली में सहूलियत के लिए यूपीआई पर मबनी सर्विस का आगाज किया है। कॉमर्स के वजीर पीयूष गोयल ने इसे भारत की डिजिटल अदायगी की तोसी में संगमील करार दिया है। दिल्ली और चार रियासतों में वोटर फहरिस्तों पर खसूसी जाम नजरसानी का अमल शुरू हो गया है। भारत ने माली उमूर से मुतालिक एक्शन टास्क फोर्स FATF के तहत अपनी मजबूत हिमायत का इरादा किया है। पाकिस्तान ने ग्रे लिस्ट निगरानी में अपना नाम शामिल किए जाने पर नुक्ताचीनी की है। अमरीका और ईरान के दरमियान अमन मुजाकरात के ताल्लुक से गैर यकीनी की कैफियत बरकरार है। ईरान ने दोहा में मीटिंग को मुस्तरद कर दिया है। मौसमियात महकमे ने उत्तर प्रदेश के बाद हिस्सों बिहार, वस्ती, महाराष्ट्र, कोंकण और गोवा में अगले दो दिन के दौरान शदीद से लेकर बहुत शदीद बारिश की पेशगोई की है। और फीफा वर्ल्ड कप में जर्मनी पेनाल्टी शूटआउट में पैराग्वे से हारने के बाद टूर्नामेंट से बाहर हो गया है। मराकश नीदरलैंड्स को हराकर प्री क्वार्टर फाइनल में पहुंच गया है। अब खबरें तफसील से। यूरो बैंक ने यूनान से रुकूमात भारत मुंतकिल करने के लिए यूपीआई पर मबनी रुकूमात की मुंतकली की सर्विस का आगाज किया है, ताकि कम से कम खर्च पर कम वक्त ही में रकम भारतीय सार्फीन को मुंतकिल करने में सहूलत हो सके। ये पहल भारत की अदायगियों से मुतालिक कौमी कारपोरेशन NPCI के साथ मस्कूरा बैंक के कलीदी इश्तराक का हिस्सा है। एक सोशल मीडिया पोस्ट पर कॉमर्स और सनातों के महकमे के वजीर पीयूष गोयल ने कहा कि यूरो बैंक में मस्कूरा खिदमात का आगाज आलमी सतह पर भारत के डिजिटल अदायगी इको निज़ाम की तोसी में एक अहम संगे मील है। उन्होंने कहा है कि आलमी सतह पर UPI की बढ़ती हुई मकबूलियत और इसकी 27 से तकनीक पर मबनी हल निकालने के वजीर आजम नरेंद्र मोदी के नजरिए में एतमाद की अक्कासी होती है। सदर जमहूरिया द्रौपदी मुर्मू आज से आंध्र प्रदेश का दो दिन का दौरा कर रही हैं। वो आज विशाखापट्टनम में आंध्र प्रदेश की मरकजी कबायली यूनिवर्सिटी की तकसीम असनाद की पहली तकरीब में शिरकत कर रही हैं। अंडर ग्रेजुएट और पोस्ट ग्रेजुएट मुकम्मल करने वाले 373 तलबा को डिग्रियां दी जाएंगी। मोहतरमा द्रौपदी मुर्मू 10 खवातीन समेत उम्दा तालीमी कारकर्दगी का मुजाहरा करने वाले 13 तलबा को गोल्ड मेडल भी पेश करेंगी। सदर जमहूरिया आंध्र प्रदेश की सेंट्रल यूनिवर्सिटी के तकसीम असनाद की तकरीब में भी शिरकत करेंगी। कौमी राजधानी दिल्ली और चार रियासतों में वोटर फहरिस्तों पर खसूसी जाम नजरसानी SIR के तहत घर घर जाकर राय दहिंदगान के बारे में मालूमात हासिल करने का सिलसिला आज से शुरू हो गया है। कर्नाटक में सभी 31 जिला चुनाव दफातर में इस काम के लिए 59,000 से ज्यादा बूथ लेवल अफसरों को मुतय्यन किया गया है। इस अमल में 4 इजाफी जिला चुनाव अफसर, 224 चुनाव रजिस्ट्रेशन अफसर और 7,556 BLO सुपरवाइजर्स भी शामिल हैं। सियासी पार्टियों ने 1,15,000 से ज्यादा बूथ लेवल एजेंट मुकर्रर किए हैं, जो BLOs के साथ मिलकर काम करेंगे। इधर कौमी राजधानी खित्ता दिल्ली में भी SIR के तहत घर घर जाकर चुनाव एनुमरेशन फॉर्म तकसीम करने का सिलसिला शुरू हो गया है। इसके तहत 13,000 से ज्यादा BLOs अगले महीने की 29 तारीख से घर घर जाकर सभी मौजूदा राय दहिंदगान को एनुमरेशन फॉर्म तकसीम करेंगे। दिल्ली के आला चुनाव अफसर अशोक कुमार ने बताया कि इस सिलसिले में दावे और एतराजात 5 अगस्त से लेकर 4 सितंबर तक दाखिल किए जा सकेंगे। हतमी वोटर फहरिस्त 7 अक्टूबर को शाये की जाएगी। उन्होंने ये भी बताया कि राय दहिंदगान ये एनुमरेशन फॉर्म ऑनलाइन भी दाखिल कर सकते हैं। इधर दिल्ली की वजीर आला रेखा गुप्ता ने कौमी राजधानी में सभी अहल राय दहिंदगान से अपील की है कि वो नजरसानी के इस अमल में शामिल हों। ज़राअत और किसानों की बहबूद के मरकजी वजीर शिवराज सिंह चौहान ने जोर देकर कहा है कि ज़रई शोबे को फरोग दिए बगैर विकसित भारत के नजरिए को हासिल नहीं किया जा सकता। हरियाणा के हिसार में खेत बचाओ अभियान की इख्तितामी तकरीब से खिताब करते हुए जनाब चौहान ने कहा कि सरकार एक ऐसा मोबाइल ऐप तैयार कर रही है, जिससे मिट्टी और ज़रई ज़मीन को दरकार कीमियावी खाद की मकदार के बारे में जानकारी فراہم کی جا سکے گی۔ وزیر موصوف نے کسانوں پر زور دیا کہ وہ اپنے کھیتوں میں فرٹیلائزر اور جراثیم کش دواؤں کا استعمال متوازن انداز سے کریں تاکہ زرعی زمین درست حالت میں رہے۔ انہوں نے کسانوں کو یہ صلاح بھی دی کہ وہ آرگینک کھیتی کا طریقہ اختیار کریں۔
2: ہم سنتلت کھاد ڈالیں، سنتلت کیٹ ناشک جتنی ضرورت ہے، جن تتوں کی آوشکتا وہی ڈالیں۔ اتیادھک کیمیکل فرٹیلائزر کے اپیوگ سے ہماری دھرتی بیمار ہو رہی ہے، ہماری مٹی خراب ہو رہی ہے، اور اس میں اتپادت جو پھل سبزی اور اناج ہے اس کے کارن کئی طرح کی بیماریاں مانو شریر میں بھی گھر کر رہی ہے۔ النینوں کا پربھاؤ یہاں بھی ہے، بارش نہیں ہو رہی ہے، تو اس پراکرتک سنتلن کو ہم کو بنا کے رکھنا پڑے گا تاکہ ہماری دھرتی سرکشت رہے تو ہم بھی سرکشت رہیں گے۔
1: فوج کے سربراہ جنرل اپیندر دیویدی نے آج کہا ہے کہ بھارتی فوج کی طاقت کسی شخص واحد سے نہیں بلکہ اس کے فوجیوں، کمانڈروں، ریٹائرڈ فوجیوں، کنبوں اور بھارت کے شہریوں کے ناقابل متزلزل یقین و اعتماد سے ملتی ہے۔ جنرل دیویدی نے یہ بات آج نئی دلی میں فوج کے سربراہ کے طور پر اپنے عہدے سے سبکدوش ہوتے ہوئے کہی۔ انہوں نے اس بات پر زور دیا کہ چار دہائیوں سے زیادہ بھارتی فوج میں خدمات انجام دینا ان کے لیے سب سے بڑا اعزاز رہا ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ اپنے مالی امور سے متعلق ایکشن ٹاسک فورس ایس اے ٹی ایف کے تئیں اپنی حمایت کا اعادہ کیا ہے اور کہا ہے کہ دہشت گردی کے لیے سرمایہ فراہم کیے جانے کے خلاف عالمی مہم اور منی لانڈرنگ کی روک تھام میں یہ ایک اہم ستون ہے۔ بھارت کے اس بیان سے قبل پاکستان نے ایف اے ٹی ایف پر نکتہ چینی کی تھی کیونکہ زیادہ نگرانی کی خاطر پاکستان کا نام ایف اے ٹی ایف کی گرے لسٹ میں شامل کیا گیا ہے۔ دہشت گردی سے نمٹنے سے متعلق ہفتے کے موقع پر اقوام متحدہ کے ایک پروگرام میں اظہار خیال کرتے ہوئے اقوام متحدہ میں بھارت کے مستقل نمائندے پی ہریش نے کہا کہ ایف اے ٹی ایف کی ساکھ پر سوال اٹھانے کی کوشش سے حقیقی تشویش کی بجائے جانچ کے خوف کی عکاسی ہوتی ہے۔ انہوں نے کہا ہے کہ جن ملکوں کو ایف اے ٹی ایف کے ناموافق تجزیے کا سامنا ہے انہیں اپنی کمی اور کوتاہیوں پر توجہ دینی چاہیے اور دہشت گردی کے لیے سرمایہ فراہم کرنے کے خلاف کارروائی کو مستحکم بنانا چاہیے۔ کئی عالمی رہنماؤں اور بین الاقوامی برادری نے افغانستان کے پکتیا، پکتیکا اور کنار صوبوں میں پاکستانی فوج کے فضائی حملوں کی مذمت کی ہے۔ ان حملوں میں خواتین اور بچوں سمیت عام شہری ہلاک اور زخمی ہوئے ہیں۔ اس سے قبل طالبان کے نائب ترجمان حمداللہ فطرت نے بتایا کہ یہ فضائی حملے 28 جون کی رات کو کیے گئے تھے، جن میں 36 عام شہری مارے گئے جبکہ 163 زخمی ہوئے۔ ان حملوں میں 3 رہائشی مکان پوری طرح تہس نہس ہو گئے۔ اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوتریس نے فوری طور سے مخاصمت روکنے پر زور دیا ہے اور سبھی فریقوں سے کہا ہے کہ عام شہریوں کا تحفظ کیا جائے۔ مغربی ایشیا میں کشیدگی کو کم کرنے کی سفارتی کوششوں میں ابتدائی رکاوٹیں پیدا ہو گئی ہیں کیونکہ امریکہ اور ایران دوحہ میں اگلے دور کے تبادلہ خیال سے متعلق الگ الگ نظریات پیش کر رہے ہیں۔ امریکہ اور ایران کے درمیان بات چیت کے بارے میں غیر یقینی کی صورتحال پیدا ہو گئی ہے، لیکن صدر ڈونلڈ ٹرمپ نے اشارہ دیا ہے کہ تازہ بات چیت دوحہ میں ہو سکتی ہے۔ البتہ ایران نے یہ کہتے ہوئے اس دعوے کو مسترد کر دیا ہے کہ امریکہ کے ساتھ بات چیت کرنے کا سر دست کوئی منصوبہ نہیں ہے۔ موسمیات کے محکمے نے اتر پردیش کے بعض حصوں بہار، وسطی مہاراشٹر، کونکن اور گوا میں اگلے 2 دن کے دوران شدید سے لے کر بہت شدید بارش کی پیشگوئی کی ہے۔ بھارتی ساحلی محافظی دستے کے بحری جہاز سچیت نے منگلورو کے ساحل کے نزدیک سمندر میں تلاش اور بچاؤ کاروائی میں ماہی گیری کے کام آنے والی مشکل میں گھری ہوئی بھارتی کشتی منجو ماتھا میں سے 6 ماہی گیروں کو بچایا ہے۔ 2026 کے فیفا ورلڈ کپ میں جرمنی ناک آؤٹ مرحلے میں ٹورنامنٹ سے باہر ہو گیا ہے۔ بوسٹن میں پیراگوئے نے پینالٹی شوٹ آؤٹ میں جرمنی کو 3-4 سے ہرا دیا۔ مقررہ وقت تک دونوں ٹیموں نے 1-1 کیا تھا۔ فیفا ورلڈ کپ میں جرمنی کی ٹیم کو پہلی مرتبہ پینالٹی شوٹ آؤٹ میں شکست کا سامنا کرنا پڑا ہے۔ ادھر پیراگوئے اس کامیابی کے ساتھ ہی پری کوارٹر فائنل میں پہنچ گیا ہے۔ آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر۔ یورو بینک نے یونان سے بھارت رقومات کی منتقلی میں سہولت کے لیے یو پی آئی پر مبنی سروس کا آغاز کیا ہے۔ کامرس کے وزیر پیوش گوئل نے اسے بھارت کی ڈیجیٹل ادائیگی کی توسیع میں سنگ میل قرار دیا ہے۔ دلی اور 4 ریاستوں میں ووٹر فہرستوں پر خصوصی جامع نظر ثانی کا عمل شروع ہو گیا ہے۔ بھارت نے مالی امور سے متعلق ایکشن ٹاسک فورس ایف اے ٹی ایف کے تئیں اپنی مضبوط حمایت کا اعادہ کیا ہے۔ پاکستان نے گرے لسٹ نگرانی میں اپنا نام شامل کیے جانے پر نکتہ چینی کی ہے۔ امریکہ اور ایران کے درمیان امن مذاکرات کے تعلق سے غیر یقینی کی کیفیت برقرار ہے. ایران نے دوحا میں میٹنگ کو مسترد کر دیا ہے. موسمیات محکمے نے اتر پردیش کے بعض حصوں بہار، وسطی مہاراشٹر، کونکن اور گوا میں اگلے دو دن کے دوران شدید سے لے کر بہت شدید بارش کی پیش گوئی کی ہے. اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا.
3: Good afternoon. This is Akashvani and I am Valsa Williams with the midday news. The headlines. Eurobank launches UPI-based remittance service from Greece to India. Commerce Minister Piyush Goyal calls it a milestone in India's digital payments expansion. Special intensive revision of electoral rolls begins in Delhi and four states. India reaffirms strong support for Financial Action Task Force after Pakistan criticizes grey list monitoring by agency. Uncertainty looms over US and Iran peace negotiations as Tehran rejects US President Trump's claim of meeting in Doha. IMD forecasts heavy to very heavy rainfall over parts of Uttar Pradesh, Bihar, Central Maharashtra, Konkan and Goa for next 2 days. And Germany knocked out of 2026 FIFA World Cup after facing defeat from Paraguay in 4-3 penalty shootout. Morocco enters round of 16 defeating the Netherlands. The Eurobank has launched the UPI-based remittance service for cross-border transfers from Greece to India, enabling Indian customers to transfer money near instantly at minimal costs. The initiative is part of the bank's strategic collaboration with the National Payments Corporation of India International Payments Limited. In a social media post, Commerce and Industry Minister Piyush Goyal said, The inauguration of services at Eurobank marks another important milestone in the global expansion of India's digital payment ecosystem. He added that with UPI now live in Greece, eligible customers can transfer money instantly, securely and seamlessly, with transaction costs reducing drastically to a fraction of conventional transfer costs. Mr. Goyal said the increasing global acceptance and appreciation of UPI reflects the trust in Prime Minister Narendra Modi's vision of building technology-led solutions that create value beyond borders and deepen partnerships for shared growth and prosperity. The Special Intensive Revision SIR of Electoral Rolls has begun in Delhi, Karnataka, Meghalaya, Maharashtra and Jharkhand today. As part of the exercise, in Delhi, over 13,000 booth-level officers, BLOs, will visit every household till the 29th of next month to distribute pre-printed enumeration forms in duplicate to all existing electors for verification and updation of the electoral rolls. Addressing the media yesterday, Chief Electoral Officer of Delhi, Ashok Kumar, said claims and objections can be filed from the 5th of August to the 4th of September. The final electoral roll will be published on the 7th of October. In Karnataka, door-to-door enumeration of voters has begun with the visit of booth block-level officers to the households as part of the special intensive revision. Over 59,000 BLOs are deployed across the state for the exercise in all the 31 district election offices. In Meghalaya, East Khasi Hills Deputy Commissioner Abhilash Baranwal informed that BLOs will visit households across all 1,021 polling stations in the district until July the 29th and distribute pre-filled self-enumeration forms to voters whose names are already included in the 2025 electoral roll. Special intensive revision of electoral rolls has begun in Jharkhand from today. We have a report.
4: Under the campaign, booth-level officers, BLOs, will visit every household till 29 July to distribute partially pre-filled enumeration forms and carry out voter verification. Chief Electoral Officer K. Ravi Kumar said that the objective of the exercise is to make the electoral rolls completely accurate, transparent and error-free, ensuring that no eligible Indian citizen is left out and no ineligible person is included. He appealed to voters to fill in the required details sign the forms and return them to their BLOs at the earliest so that their names can be included in the draft electoral roll to be published on August 5th. For Akashvani News, this is Mehvish Rahman from Ranchi.
3: President Draupadi Murmu has reached Andhra Pradesh for a two-day visit. During the visit, she will attend the first convocation ceremonies of the Central Tribal University of Andhra Pradesh and the Central University of Andhra Pradesh. A report.
5: The President will grace the maiden convocation of the Central Tribal University of Andhra Pradesh in Visakhapatnam today. Degrees will be awarded to 373 students who completed their undergraduate and postgraduate programs between the 2020 and 2025 academic years. She will also present gold medals to 13 meritorious students, including 10 women, for their outstanding academic performance. Established in 2019 with its headquarters at Vijayanagaram, the Central Tribal University of Andhra Pradesh commenced academic activities in 2020. The convocation marks a significant milestone in the university's academic journey. Union Education Minister Dharmendra Pradhan, Andhra Pradesh Governor S. Abdul Nazir, and several other dignitaries are expected to attend the ceremony. Allu Murli, Akashwani News, Visakhapatnam.
3: Union Minister of Agriculture and Farmers Welfare Shivraj Singh Chauhan today emphasized that the vision of Viksit Bharat cannot be achieved without developing the agriculture sector. Addressing the closing ceremony of Khet Bachao Abhiyan in Hisar, Haryana, Mr. Chauhan said the government is working on developing a mobile app that will provide information regarding soil and the amount of fertilizer the soil requires. He urged the farmers to use fertilizers and insecticides in their farms in a balanced manner in order to maintain the health of the soil. He also advised farmers to adopt the practice of organic farming.
6: It is essential to use balanced fertilizers and apply pesticides only when necessary, providing the soil with only the nutrients it needs. Excessive pesticide use has degraded soil health, disrupted the natural balance of the ecosystem, and can negatively affect human health also. Protecting the environment ensures a healthier planet and a healthy and a safe future for all of us.
3: Army Chief General Upendra Dwivedi today said the Indian Army derives its strength not from any single individual, but from the unwavering faith of its soldiers, commanders, veterans, families and the citizens of the country. General Dwivedi said this while relinquishing the appointment as the Chief of Army Staff in New Delhi today. He emphasized that serving in the Indian Army for over four decades has been his greatest privilege. General Dwivedi said the Indian Army has progressively maintained its preparedness, balance and vigilance on every front over the past 2 years.
7: Our steadfast soldiers remain deployed across mountains, deserts, glaciers, forests and challenging border regions, safeguarding the nation under all circumstances. They have played a vital role in counter-terrorism operations and have demonstrated exceptional courage and resilience in diverse operational environments. From dense forests to United Nations missions, their unwavering dedication, discipline and professionalism exemplifies the highest standards of service. Operation Sindoor stands as a testament to their valor, operational excellence and steadfast commitment to the nation.
8: Operation Sindoor is ka jwalant udaharan.
3: The government has extended the due date for filing of appeals before the Goods and Services Tax Appellate Tribunal, GSTAT, till the 31st of next month. According to the Ministry of Finance, an earlier notification dated September last year had notified today as the last date for filing of appeals before GSTAT. It is noted that the due date has been extended in view of the recent representations from various stakeholders highlighting technical difficulties due to the rush to file appeals on the GSTAT portal. The government has also advised taxpayers to plan their appeal filings well in advance and not wait until the deadline. This is Akashvani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts, and for details of stories and more, log on to our website www.newsonair.gov.in and download News on AIR app. Welcome back to the Midday News. India has reaffirmed its strong support for the Financial Action Task Force, describing it as an indispensable pillar of the global fight against terror financing and money laundering. The statement came after Pakistan criticized the FATF following the neighboring country's placement on the organization's grey list for increased monitoring. Speaking at a UN event on the sidelines of Counterterrorism Week, India's permanent representative to the UN, P. Harish, said attempts to question FATF's credibility reflect fear of scrutiny rather than genuine concerns. He said countries receiving adverse FATF assessments should address identified deficiencies and strengthen action against terror financing. Mr. Harish also outlined India's efforts to strengthen its anti-money laundering framework, including tighter regulations for virtual asset service providers and cooperation with FATF on emerging financial risks. India has intensified its humanitarian assistance to earthquake-hit Venezuela.